0: شو برکپور مای آخر دن بکافی نجیکانی سیروهی مای آخر دن رمجن بارش فی آبو راج مای دنگری آمات دند چایی رهی ار موسم سوحان نمانی رہیو نجیکانی حنوان گر ار بھی وڑا مای امیسا گرمو لوگ پریشان رہا راج مای چلا جاہیا گرامین ار شہری سیوا فالو آف شمرا مای جنتاری سمسیان موقع دور کری جا رہی ہے جالور زلاری سات گرام پنچائتا مائی لگائی جائے شیورا مائی ایک ہی چھت ہے ٹرے راجسو پنچائتی راج ساماجیت نیائے ردھکاریتا چکتسا اور سواستے سمیت نیارا نیارا محکمہ جوڑیا کام کرایا چاہ رہا ہے کال نون تھاملا ریوتڑا سیرنا وندھر آکولی اور نانتا گرام پنچائت مائی گرامی سیوا فالو اپ شیور لگایا چاویلا آج ورلڈ ہیپیٹائٹس ڈے ہے وہ بھی مناون رو مقصد ہیپیٹائٹس ری پچھان علاج اور روک تھام را اپایا نی جانکاری جنتا تائیں پوگاؤں لو ہے ان رو این سال رو مدو اسے ختم کرنے کے لیے بادھائیں مٹائیں رکھی چیو ہے پیٹری بیماریوں نے جانکار ڈاکٹر سدھیر مہرشی بتایا کہ ہیپیٹائٹس ری بیماری رہ کارن لینے مائیں سوجنا چاہے ہیں ڈاکٹر مہرشی بتایا کہ ٹیم سر علاج نہیں بھی ونڈی صورت مائیں مریض ری حالت بگڑ سکے ہیں
1: बचाव के लिए अपने को घर का बना हुआ खाना खाएं, ताजा बना हुआ खाना खाएं, जब भी खाना खाएं तो हाथ धो के खाएं, दैट इज बी सी ओ डी जो कंटामिनेटेड ब्लड ट्रांसफ्यूजन से या अनप्रोटेक्टेड सेक्सुअल इंटरकोर्स से या जो आईवी ड्रग एब्यूजर्स होते हैं उन लोगों में होता है, तो इस तरह के नशे और इस तरह की आदतों से बचें। और
0: विश्व हेपेटाइटिस दिवस के मौके प्रदेश में आए नारा नारा कार्यक्रम रखी गया बाड़मेर सरकारी मेडिकल कॉलेज और अस्पताल में जनता और स्वास्थ्य कर्मचारियों में हेपेटाइटिस प्रति जाग जगाव सारो खास कार्यक्रम भी जयपुर नगर निगम की ओर एक अनोखी पहल करी जी है इन्हें तीस साल में मिंगरों बीन रा पत्ता और फूल भिगाकर और जैविक खाद बनाई जावेला और ब्यूरो खबर नवीस
2: जेएमसी की ओर से सावन महीने के हर सोमवार को निगम के इलेक्ट्रिक ऊपर मंदिरों से जैविक पूजन सामग्री एकत्र करेंगे इनसे मशीन और कंपोस्ट किट के जरिए उच्च गुणवत्ता वाली खाद तैयार की जाएगी शिवा अर्पणम नाम से तैयार इस खाद को विशेष पैकेट्स में श्रद्धालुओं को प्रसाद के रूप में वितरित किया जाएगा पायलट प्रोजेक्ट के रूप में इसकी शुरुआत शहर के तारकेश्वर महादेव झारखंड महादेव जंगलेश्वर महादेव सहित पांच प्रमुख शिवालयों से की जा रही है जितेंद्र द्विवेदी आकाशवाणी समाचार जयपुर
0: आखिर में खास समाचार एक बार फिर सुन ले रहा सुप्रीम कोर्ट 18 साल कम उम्र रा बिना आपराधिक रिकॉर्ड वाला प्रदर्शनकारी विद्यार्थी ने तुरंत रिहा करने का हुक्म दिया मुख्यमंत्री भजन लाल शर्मा कहो राज्य सरकार रो जनता ने पानी बिजली और स्वास्थ्य जुड़िया बुनियादी सुविधा मुहैया करावण माथे खास ध्यान स्वतंत्रता दिवस रे मौके राज्य स्तर रो जलसो बीकानेर में राख्यो जावेला मुख्य सचिव तैयारियां रो जायजो लीनो और प्रदेश में 2 अगस्त तक चौमासारी चोखी बिरखारा आसार काल 29 जिला सारो बारिश रो येलो अलर्ट इस आगे प्रादेशिक समाचार बुलेटिन पूरो फियो मानो आगर समाचार बुलेटिन काल समारे 9 बजा हिंदी माय प्रसारित करियो जावेला नमस्कार